तुलसी माता भगवान श्री हरि को प्राण भन्दा पनि प्यारी हुनुहुन्छ। जब पुरुषोत्तम मास जस्तो दिव्य महिनामा साक्षात शालिग्राम को माथि 1,00,000 तुलसी का दलहरू समर्पण गरिन्छ तब त्यसबाट उत्पत्ति फैलिन्छ। हे राजन, यस पृथ्वी लोकमा अनेकौं राजाहरूले चक्रवर्ती साम्राज्य र स्वर्ग प्राप्तिका लागि सयौं अश्वमेध यज्ञ गर्दछन्, तर म तिमीलाई सत्य भन्दछु कि यो पुरुषोत्तम मासको एउटै व्रत संसारका ती सबै 100 यज्ञ भन्दा पनि शक्तिशाली छ। 100 यज्ञहरू गर्नाले मनुष्यले केवल केही समयका लागि स्वर्ग लोकको सुख त प्राप्त गर्दछ, तर जब उसको पुण्य समाप्त हुन्छ उसले पुनः यस मर्त्यलोकको दुखद संसारमा जन्म लिनु पर्दछ। तर जो मनुष्य पुरुषोत्तम मासको यो पावन व्रत गर्दछ उसलाई कहिले पनि नाश नहुने साक्षात श्रीकृष्णको परम धाम अर्थात गोलोक धाम प्राप्त हुन्छ, जहाँ पुगेपछि मनुष्य कहिले पनि संसारको जन्म मरणको चक्रमा फर्केर आउनु पर्दैन। हे महाराज, यो ब्रह्माण्डको सबैभन्दा ठूलो रहस्य सुन। यस समस्त पृथ्वी मण्डलमा जति पनि पवित्र तीर्थहरू छन्, जस्तै प्रयाग, काशी, मथुरा, जगन्नाथपुरी, बद्रीनाथ र जति पनि सिद्ध क्षेत्रहरू छन्, ती सबै तीर्थ र क्षेत्रहरू पुरुषोत्तम मासको व्रत गर्ने त्यस परम पवित्र साधकको शरीरभित्रै आएर बास गर्दछन्। उसको दर्शन मात्रले अन्य मानिसहरू पवित्र बन्दछन्। उसको शरीर साक्षात गतिशील महातीर्थ बन्दछ। आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे नैमिषारण्यका सौनक आदि ऋषिगण, साक्षात भगवान नारायणले देवर्षि नारदलाई र महर्षि वाल्मीकिले राजा दृढ धनवालाई पुरुषोत्तम मासको बेला खानुपर्ने गहुँ, चामल र घिउ जस्ता पवित्र वस्तुहरू, वर्जित गरिएका मासु, मदिरा र तेल जस्ता तामसी पदार्थहरू, अन्नका 4 दोषहरू, वाणीको संयम, शारीरिक अवस्था अनुसार विकल्पहरू, शालिग्राममा 1,00,000 तुलसी चढाउने विधि र गोलोक धाम प्राप्तिको यो परम पावन र अनन्त फल सविस्तार वर्णन गर्नुभयो। हे ऋषिहरू, यो 22 अध्याय पुरुषोत्तम मासको त्यो कल्प वृक्ष हो जसले साधकलाई आफ्नो जीवन कसरी मर्यादित र शुद्ध राख्ने भन्ने कुरा सिकाउँदछ। राजा दृढ धनवाले यी सबै नियमहरू सुनेर आफ्नो जीवनमा पूर्ण रूपमा उतार्ने दृढ संकल्प गरे। अब यसपछि यस पवित्र महिनाको व्रतको उद्यापन कसरी गर्नुपर्छ, व्रतको समाप्तिमा कस्तो दान दक्षिणा दिनुपर्दछ र राजा दृढ धनवाले अगाडि के कस्ता महान कार्यहरू गरे, यो सम्पूर्ण अलौकिक र कल्याणकारी वृत्तान्त अब आगामी 23 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तार पूर्वक वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढ धर्मा वाल्मीकि संवादे पुरुषोत्तम मास व्रत हारणी एम वर्जित वस्तु शालिग्राम पूजन महात्म्य वर्णन नाम द्वाविशम तीतमो अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय

0: तपाईं अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वि डेलिभर।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाभेल।
4: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
5: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
6: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
7: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: एफएम अध्यात्म ज्योतिको अबको प्रस्तुति कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
3: नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम वन्दनामा। कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा प्रस्तुता म युवेन्द्र अबको करिब एक घण्टा यहाँसँग केही सुमधुर भजनका साथमा रहनेछु।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
3: आदरणीय श्रोता, कार्यक्रम वन्दना अहिले यहाँ सुन्दै हुनुहुन्छ। कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: स्वच्छ र शान्त मन सुखी र सुन्दर जीवन एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइन का कपडाहरू श्रेष्ठ टेलरिङ सेन्टर का कामनाहरू श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल

0: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
3: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
5: सम्पर्क नम्बर 5320411 98026788।
3: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
6: क्याप्टेन रेग्मीज फार्म हाउस।
7: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस।
7: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
6: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
7: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
6: सेमिनार गोष्ठीका लागि उपयुक्त
7: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
7: सम्पर्क नम्बर
6: 9141470164,
7: 9032445
6: 98975878।

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: यो एफएम अध्यात्म ज्योति
1: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
2: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
3: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।
4: आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: यो एफएम अध्यात्म ज्योति
1: प्रत्येक आइतबार बिहान 8 बजेदेखि 9 बजेसम्म यहाँहरूकै शुभ सन्देश शुभेच्छा र प्रेरक प्रसङ्गका साथमा कार्यक्रम शुभ प्रभात सुन्न सक्नुहुनेछ मात्र एफएम अध्यात्म ज्योति

0: आइतबार बिहान 8 बजेदेखि 9 बजेसम्म यहाँहरूकै शुभ सन्देश, शुभेच्छा र प्रेरक प्रसङ्गका साथमा कार्यक्रम शुभ प्रभात सुन्न सक्नुहुनेछ मात्र एफएम अध्यात्म ज्योति 100
1: पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी
2: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: साँझ 7 बजेदेखि 8 बजेसम्म सुमधुर भजनहरूको सन्ध्या कार्यक्रम भक्ति सन्ध्या सुन्न सक्नुहुनेछ केवल एफएम अध्यात्म ज्योति 104.8 मेगा

0: अध्यात्म ज्योति 104.8 अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।

हवस्त आदरणीय श्रोता, कार्यक्रम वन्दनाको समय यति नै। कार्यक्रमबाट अहिलेलाई प्रस्तुता म युवेन्द्र बिदा माग्दछु। आजको यहाँको दिन अत्यन्त सुखद रहोस्, मङ्गल रहोस् यही कामनाका साथमा नमस्कार।

0: झूले यहाँ सुंदर FM और ज्योति।
1: अध्यात्म ज्योति।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 22 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गतको 22 अध्याय।

सुतजी आज्ञा गर्नुहुन्छ, हे परम पावन भगवत भक्तिमा लीन वेद वेदाङ्गका अद्वितीय ज्ञाता त्रिकालदर्शी र नमिषारण्यको यस पवित्र शान्त एवं दिव्य तपभूमिमा हजारौं वर्षसम्म चलिरहेको यस महान ज्ञान यज्ञको अनुष्ठानमा दीक्षित हुनुभएका शौनक आदि ऋषिगणहरू हजुरहरूले अघिल्लो 21 अध्यायमा भगवान श्रीहरि नारायणको मुखारविन्दबाट निस्किएको त्यो परम गोपनीय अलौकिक र ब्रह्माण्डकै सबैभन्दा शक्तिशाली श्री पुरुषोत्तम मास व्रतको अन्तर्गत गरिने मूर्तिको प्राण प्रतिष्ठाको विधि श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी धातुको जड मूर्तिमा वेद र शास्त्रका मन्त्रहरूद्वारा साक्षात चेतना र प्राणको संचार गराइन्छ र कसरी आसन पाद्य आचमन पञ्चामृत स्नान वस्त्र यज्ञ पवित्र चन्दन अक्षता र 24 महामन्त्रद्वारा अङ्ग पूजा सम्पन्न गरिन्छ। अब यस 22 अध्यायमा कथाले एउटा अत्यन्तै महत्वपूर्ण व्यवहारिक र साधकका लागि अनिवार्य मार्ग निर्देशन गर्ने क्षेत्रमा प्रवेश गर्दछ। कुनै पनि व्रतको सफलता केवल पूजा आराधनाले मात्र हुँदैन, बरु त्यस व्रतको अवधिभरि साधकले ग्रहण गर्ने आहार, उसको आहारको शुद्धि, उसको मानसिक व्यवहार र वाचिक संयममा भर पर्दछ। शास्त्रमा भनिएको छ कि जस्तो अन्न खाइन्छ त्यस्तै मन बन्दछ। तसर्थ यस अध्यायमा महाप्रतापी राजा दृढधनवाको जिज्ञासालाई मेटाउँदै साक्षात महर्षि वाल्मीकिले पुरुषोत्तम मासको व्रत बस्ने मानिसका लागि कुन कुन खाद्य पदार्थहरू ग्रहण गर्न योग्य छन्, कुन कुन वस्तुहरू पूर्ण रूपमा वर्जित र त्याज्य छन्, अन्न कसरी दूषित हुन्छ र यस व्रतको पालन गर्दा कस्तो महाफल प्राप्त हुन्छ भन्ने विषयमा विस्तृत र संक्षेप दुवै रूपमा प्रकाश पार्नुहुनेछ। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता चिन्ता मानसिक आकुल व्याकुलता र विचारहरूलाई त्यागेर एकाग्र चित्त भई भक्तिरसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्। भगवान नारायण अगाडि भन्नुहुन्छ, हे मुनि श्रेष्ठ देवर्षि नारद, जब महर्षि वाल्मीकिले राजा दृढधनवालाई भगवानको दिव्य षोडशोपचार पूजाको रहस्य बुझाउनु भयो तब राजाको मनमा व्रतलाई पूर्ण रूपले निर्दोष र सफल बनाउने इच्छा जागृत भयो। राजा दृढधनवाले आफ्ना दुवै हात जोडेर परम पूजनीय र तपस्याका खजाना महर्षि वाल्मीकिको चरण कमलमा पुनः दण्डवत प्रणाम गरे र अत्यन्तै विनम्र भावले आफ्नो संशय प्रकट गर्दै सोध्न लागे। राजाले भने, हे तपोधन, हे त्रिकालदर्शी महर्षि, हजुरको कृपाले मैले भगवानको प्राण प्रतिष्ठा र अङ्ग पूजाको परम गोपनीय विधि त बुझे, तर हे मुनि, मनुष्यको शरीर र उसको मन आहारमा आश्रित हुन्छ। आहार अशुद्ध भयो भने पूजाको सम्पूर्ण फल नष्ट हुन्छ भने शास्त्रमा बताइएको छ। तसर्थ कृपा गरेर मलाई यो बताइदिनुहोस् कि यस परम पावन पुरुषोत्तम मासको व्रत गर्ने साधकले महिनाभरि कस्तो प्रकारको भोजन गर्नुपर्दछ र कुन कुन पदार्थको भोजन भुलेर पनि गर्नु हुँदैन। हे दयालु महर्षि, मलाई यी सबै नियमहरू पूर्ण रूपमा नियमपूर्वक र विस्तारका साथ भनिदिनुहोस्, ताकि यो व्रत गर्दा कतैबाट पनि कुनै त्रुटि हुन नपाओस्। राजा दृढधनवाको यस्तो धर्ममय र विवेकपूर्ण प्रश्न सुनेर महर्षि वाल्मीकि अत्यन्तै प्रसन्न हुनुभयो। उहाँले राजाको पिठ्यूमा धाप मार्दै मधुर बाणीले भन्नुभयो, हे राजन दृढधनवा, तिमीले अत्यन्तै सुन्दर प्रश्न सोधेका छौ। पुरुषोत्तम मासको व्रतमा आहारको नियम सबैभन्दा कडा र पवित्र मानिन्छ। शास्त्रमा पुरुषोत्तम मासका लागि जे जस्ता नियमहरू र आहारको व्यवस्था गरिएको छ ती सबै नियम म तिमीलाई संक्षेप र स्पष्ट रूपमा सुनाउँछु, तिमी अत्यन्त एकाग्र चित्त भएर सुन। हे महाराज, यस पवित्र महिनामा व्रत बस्ने मनुष्यले आफ्नो शरीर र आत्मालाई पूर्ण रूपमा पवित्र बनाएर मात्रै भोजन ग्रहण गर्नुपर्छ। पुरुषोत्तम मासमा साधकका लागि शास्त्रले स्वीकार गरेका र भक्षण गर्न योग्य मानिएका पवित्र पदार्थहरू यस प्रकारका छन्। सबैभन्दा पहिले अन्नहरूमा गहुँ र चामललाई सर्वश्रेष्ठ मानिएको छ।
यसका साथै मिठाई वा गुलियोको लागि मिश्रीको प्रयोग गर्नुपर्दछ। दाल र गेडागुडीहरूमा केवल मुगी र जौलाई मात्रै शुद्ध मानिएको छ। त्यसै गरी तिल, मटर, हरियो अदुवा र विभिन्न प्रकारका सात्विक साग सब्जी वा सागहरू ग्रहण गर्न सकिन्छ। फलफूल र तरकारीहरूमा काँक्रो, पाकेको केरा र पाकेको आँप खान योग्य हुन्छन्। मसला र औषधीय गुण भएका वस्तुहरूमा हर्रो, पिपला, जिरा, सुठो र अमिलोको लागि इमली प्रयोग गर्न सकिन्छ। मुख शुद्धिका लागि सुपारी र सुकुमेल अर्थात् इलाइची उत्तम मानिएका छन्। स्वास्थ्यवर्धक अमृत तत्त्व अमलाको सेवन अत्यन्तै कल्याणकारी मानिएको छ। दुधबाट बन्ने पदार्थहरूमा दही, गाईको शुद्ध घिउ र नौनी अर्थात् मखनलाई परम पवित्र र सात्विक आहारको रूपमा लिनुपर्दछ। तर हे राजन, यी सबै खाद्य पदार्थ ग्रहण गर्दा एउटा परम मुख्य र अनिवार्य नियम छ जसलाई साधकले सधैँ ध्यानमा राख्नुपर्दछ। यी जति पनि भोजनका सामग्रीहरू बताइएका छन् ती सबै सामग्रीहरू पूर्ण रूपमा तेल बिना पकाइएका हुनुपर्छ। यस पवित्र महिनामा कुनै पनि प्रकारको वनस्पति वा तोरीको तेलमा पकाइएको भोजन पूर्ण रूपमा निषेध गरिएको छ। केवल घिउमा वा पानीमा उमालेर बनाइएका सात्विक भोजन मात्र साधकका लागि अमृत समान मानिएका छन्। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे महाराज, अब म तिमीलाई ती वस्तुहरूको बारेमा बताउँछु जसलाई पुरुषोत्तम मासमा भुलेर पनि छुन वा खानु हुँदैन। यदि कसैले यी वर्जित वस्तुहरूको सेवन गर्दछ भने उसको व्रत तत्क्षणै भङ्ग हुन्छ र उसले घोर नर्कको भागी हुनुपर्छ। हे राजन, यस महिनामा सबै प्रकारका आमिष अर्थात् माछा र मासु आदि पदार्थहरू पूर्ण रूपमा वर्जित छन्। मासुको सेवन त कलि जस्ता घोर पापको कारक हो। फलहरूमा बयरको सेवन यस महिनामा निषेध गरिएको छ। मसला वा तरकारीमा रायो वा तोरीको प्रयोग गर्नु हुँदैन किनकि यसले शरीरमा तामसी ऊर्जा बढाउँछ। मदिरा, गाँजा, भाङ, सुर्ती, तम्बाखु यस्ता सम्पूर्ण नशालु पदार्थहरू पूर्ण रूपमा त्याग्नु पर्दछ। अन्नहरूमा मुगी बाहेकका अन्य सबै प्रकारका दालहरू जस्तै मास, रहर, चना, मसुरो यस महिना खानु हुँदैन किनकि यी दालहरूले शरीरमा विकार उत्पन्न गराउँछन्। भोजन पकाउन वा शरीरमा लगाउनको लागि तिलको तेलको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ। हे महाराज दृढ धनुवा, आहारको भौतिक रूपमा मात्र शुद्ध भएर पुग्दैन, अन्नको सूक्ष्म ऊर्जा पनि शुद्ध हुनुपर्छ। शास्त्रका अनुसार यस महिनामा चार प्रकारका दोषहरूबाट युक्त भएका अन्नहरूलाई पूर्ण रूपमा त्यागिदिनुपर्छ। पहिलो, फलामबाट दूषित अन्न। फलामको भाँडामा पकाइएको वा फलामको छुरी चक्कुले काटेर अशुद्ध पारिएको भोजन यस महिना ग्रहण गर्नु हुँदैन। फलामले अन्नको सात्विक गुणलाई नष्ट गरिदिन्छ। दोस्रो, भावबाट दूषित अन्न। भोजन पकाउने मानिसको मनमा क्रोध, लोभ, ईर्ष्या, चिन्ता वा नराम्रो भावना छ भने त्यस्तो मानिसको हातबाट पाकेको भोजन भावबाट दूषित हुन्छ। त्यस्तो अन्न खाँदा साधकको बुद्धि पनि भ्रष्ट हुन्छ। तेस्रो, क्रियाबाट दूषित अन्न। जुन भोजन सफा तरिकाले पकाइएको छैन, बासी छ, भुइँमा खसेको छ वा जसमा झिङ्गा, कपाल वा फोहोर परेको छ त्यस्तो अन्न क्रियाबाट दूषित मानिन्छ। त्यस्तो अन्न पूर्ण रूपमा त्याज्य छ। त्यस्तै चौथौं, शब्दबाट दूषित अन्न। भोजन पकाउँदा वा खाँदा यदि कुनै गाली गलोच भइरहेको छ, नराम्रा शब्दहरू बोलिएका छन् वा रुवावासी वा चिच्चावट भइरहेको छ भने त्यस्ता नराम्रा शब्दहरूको कम्पन अन्नमा प्रवेश गर्दछ र अन्न शब्दबाट दूषित बन्दछ। तसर्थ हे राजन, पुरुषोत्तम मासमा साधकले यी चारै प्रकारका दोषहरूबाट मुक्त भएको परम पवित्र शान्त वातावरणमा भगवत नाम जप गर्दै बनाइएको सात्विक अन्न मात्रै ग्रहण गर्नुपर्दछ। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे चक्रवर्ती राजा, आहारको शुद्धि जतिकै महत्त्व मनुष्यको वाणी र विचारको शुद्धिको पनि छ। यदि कुनै मानिसले दिनभरि भोकै बसेर व्रत गर्दछ तर आफ्नो मुखबाट अरूको निन्दा र अपमान गर्दछ भने उसको त्यो व्रत केवल एउटा ढोङ मात्रै बन्दछ र त्यसको कुनै पुण्य मिल्दैन।
तसर्थ पुरुषोत्तम मासको अवधिभरि मनुष्यले आफ्नो वाणीमा पूर्ण नियन्त्रण राख्नु पर्दछ। साधकले भुलेर पनि साक्षात सृष्टि सञ्चालक देवताहरूको निन्दा गर्नुहुँदैन। परम पवित्र र ज्ञानका भण्डार वेदहरूको कतै पनि उपहास वा निन्दा गर्नुहुँदैन। समाजलाई धर्मको बाटो देखाउने सत्यवादी ब्राह्मणहरू, आध्यात्मिक मार्गका दर्शक गुरूहरू र साक्षात सर्वमयी गाई अर्थात् गौमाताको निन्दा कहिले पनि गर्नुहुँदैन। आफ्नो साथमा व्रत बसिरहेका अन्य व्रत गर्ने मानिसहरूको, समाजका समस्त स्त्री अर्थात् महिला जातिको, देशको रक्षा गर्ने राजाको र ईश्वरको ध्यानमा लीन भएका महात्माहरूको निन्दा भुलेर पनि गर्नुहुँदैन। महिलाहरूको अपमान गर्नु वा उनीहरूको निन्दा गर्नु त साक्षात जगत जननी लक्ष्मी र राधाजीको अपमान गर्नु सरह हो। तसर्थ कसैको पनि कुभलो नसोची, कसैको पनि चित्त नदुखाई, आफ्नो शक्ति र सामर्थ्य अनुसार केवल भगवान श्री विष्णुको परम प्रीति र प्रसन्नताका लागि यो महाव्रत गर्नुपर्दछ। वाणीमा केवल हरे कृष्ण हरे रामको मधुर संकीर्तन मात्रै गुन्जिरहनुपर्छ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, तिम्रो मनमा यो संशय उठ्न सक्दछ कि यदि कोही मानिस वृद्ध छ, बिरामी छ वा शारीरिक रूपमा अत्यन्त कमजोर छ भने उसले यो कडा व्रत कसरी गर्ने। शास्त्र अत्यन्तै दयालु छ। भगवान पुरुषोत्तम त केवल भावको भोको हुनुहुन्छ। तसर्थ मनुष्यले आफ्नो शारीरिक क्षमता अनुसार यो व्रतका विभिन्न विकल्पहरू अपनाउन सक्दछन्। तर मुख्य उद्देश्य यो हुनुपर्छ कि कुनै पनि हालतमा व्रतको नियम भङ्ग हुनुहुँदैन। यदि साधकको शरीर बलियो छ र उसमा दृढ इच्छा शक्ति छ भने उसले केही पनि नखाई पूर्ण रूपमा निराहार बसेर पुरुषोत्तम मासको व्रत गर्नुपर्दछ। निराहार व्रतलाई सबैभन्दा उत्तम र उच्च कोटिको मानिएको छ। तर यदि कुनै कारणवश साधक निराहार बस्न सक्दैन, उसको शरीरले धान्न सक्दैन भने शास्त्रले उसलाई दोस्रो विकल्प दिएको छ। उसले केवल गाईको शुद्ध घिउ पिएर वा कसैसँग मागेको शुद्ध दूध पिएर व्रत बस्न सक्दछ। मागेको दूधको अर्थ यो हो कि जसमा आफ्नो कमाइ वा अहंकारको भावना नहोस्, केवल भिक्षा स्वरूप प्राप्त भएको दूध होस्। यदि दूध र घिउले मात्र पनि शरीर चल्न सक्दैन र साधक कमजोर महसुस गर्दछ भने उसले आफ्नो शक्ति र सुविधा अनुसार पवित्र फलफूलहरूको सेवन गरेर अर्थात् फलाहार गरेर यो व्रत पूरा गर्न सक्दछ। फलहरूमा केरा, आँप वा काँक्रो जस्ता सात्विक फलहरू खान सकिन्छ। हे राजन, जो बुद्धिमान पुरुष छन् उनीहरूले आफ्नो शरीरको अवस्थालाई विचार गरेर जसरी हुन्छ व्रतको नियम भङ्ग नहुने गरी यी विकल्पहरूमध्ये कुनै एकको चयन गरेर व्रतको प्रतिष्ठा जोगाउनु पर्दछ। महर्षि वाल्मीकि व्रतको व्यापकता र यसको अनिवार्यतालाई प्रकाश पार्दै भन्नुहुन्छ, हे महाराज दीर्ण धनवा, यो जुन आहार विचार बाणी र वस्त्रको नियम मैले तिमीलाई पुरुषोत्तम मासको लागि बताएको छु, यो नियम केवल यसै महिनामा मात्र सीमित छैन। यदि कुनै साधकले वर्षका अन्य दुईवटा पवित्र महिनाहरू अर्थात् कार्तिक महिना अथवा माघ महिनामा पनि कुनै व्रत बस्दछ भने उसले अनिवार्य रूपमा यी सबै नियमहरूको अक्षरशः पालन गर्नुपर्दछ। शास्त्रको यो अकाट्य सत्य हो कि यदि कुनै मनुष्यले नियम बिना आहारको शुद्धि नगरी र वाणीको संयम नराखी जतिसुकै ठूलो व्रत वा तपस्या गरे पनि उसले त्यस व्रतको वास्तविक आध्यात्मिक र भौतिक फल कहिले पनि प्राप्त गर्न सक्दैन। नियम बिनाको व्रत केवल शरीरलाई दुःख दिने एउटा व्यर्थको क्रिया मात्र बन्दछ। तसर्थ फल प्राप्तिका लागि नियमको पालन गर्नु अनिवार्य हुन्छ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, अब म तिमीलाई यस पुरुषोत्तम मासमा गरिने एउटा यस्तो महापूजाको बारेमा बताउँछु जसको अनुष्ठान मात्रले मनुष्यका सात जन्मका ठूला ठूला पापहरू पनि क्षणभरमै जलेर खरानी हुन्छन्। यस पवित्र महिनामा साधकले आफ्नो घरमा साक्षात नारायणको स्वरूप मानिने शालिग्राम शिलाको अगाडि बसेर पूर्ण भक्तिभावका साथ कुल 1,00,000 तुलसीका पवित्र पातहरूद्वारा 1,00,000 तुलसी दलबाट शालिग्राम भगवानको महापूजन गर्नुपर्छ। प्रत्येक तुलसीको पात शालिग्राममा अर्पण गर्दा ओम नमो भगवते वासुदेवाय अथवा ओम पुरुषोत्तमाय नमः मन्त्रको उच्चारण गर्नुपर्दछ।
तुलसी माता भगवान श्रीहरिको प्राण भन्दा पनि प्यारी हुनुहुन्छ। जब पुरुषोत्तम मास जस्तो दिव्य महिनामा साक्षात शालिग्रामको माथि 1,00,000 तुलसीका दलहरू समर्पण गरिन्छ तब त्यसबाट उत्पन्न हुने पुण्यको गणना साक्षात ब्रह्माजीले पनि गर्न सक्नुहुन्न। त्यो पुण्य पूर्ण रूपमा अनन्त छ र अक्षय हुन्छ। त्यो मनुष्य साक्षात विष्णु रूप बन्दछ। महर्षि वाल्मीकि यस व्रतको अन्तिम र परम अलौकिक फलको वर्णन गर्दै भाव विहोल हुनुहुन्छ र भन्नुहुन्छ, यो महाराज दृढधनुभा, पुरुषोत्तम मासको यो व्रत यति धेरै शक्तिशाली र महिमामय छ कि जो मनुष्य यस महात्मामा बताएको विधि र नियम अनुसार निष्काम भावले यो व्रत सम्पादन गर्दछ उसको तेज ब्रह्माण्डभरि फैलिन्छ। हे राजन, यस पृथ्वी लोकमा अनेकौं राजाहरूले चक्रवर्ती साम्राज्य र स्वर्ग प्राप्तिका लागि सयौं अश्वमेध यज्ञ गर्दछन्, तर म तिमीलाई सत्य भन्दछु कि यो पुरुषोत्तम मासको एउटै व्रत संसारका ती सबै 100 यज्ञ भन्दा पनि शक्तिशाली छ। 100 यज्ञहरू गर्नाले मनुष्यले केवल केही समयका लागि स्वर्ग लोकको सुख त प्राप्त गर्दछ, तर जब उसको पुण्य समाप्त हुन्छ उसले पुनः यस मर्त्यलोकको दुखद संसारमा जन्म लिनु पर्दछ। तर जो मनुष्य पुरुषोत्तम मासको यो पावन व्रत गर्दछ उसलाई कहिले पनि नाश नहुने साक्षात श्रीकृष्णको परम धाम अर्थात गोलोक धाम प्राप्त हुन्छ, जहाँ पुगेपछि मनुष्य कहिले पनि संसारको जन्म मरणको चक्रमा फर्केर आउनु पर्दैन। हे महाराज, यो ब्रह्माण्डको सबैभन्दा ठूलो रहस्य सुन। यस समस्त पृथ्वी मण्डलमा जति पनि पवित्र तीर्थहरू छन्, जस्तै प्रयाग, काशी, मथुरा, जगन्नाथपुरी, बद्रीनाथ र जति पनि सिद्ध क्षेत्रहरू छन्, ती सबै तीर्थ र क्षेत्रहरू पुरुषोत्तम मासको व्रत गर्ने त्यस परम पवित्र साधकको शरीरभित्रै आएर बास गर्दछन्। उसको दर्शन मात्रले अन्य मानिसहरू पवित्र बन्दछन्। उसको शरीर साक्षात गतिशील महातीर्थ बन्दछ। आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे नैमिषारण्यका सौनक आदि ऋषिगण, साक्षात भगवान नारायणले देवर्षि नारदलाई र महर्षि वाल्मीकिले राजा दृढधनुभालाई पुरुषोत्तम मासको बेला खानुपर्ने गहुँ, चामल र घिउ जस्ता पवित्र वस्तुहरू, वर्जित गरिएका मासु, मदिरा र तेल जस्ता तामसी पदार्थहरू, अन्नका चार दोषहरू, वाणीको संयम, शारीरिक अवस्था अनुसार विकल्पहरू, शालिग्राममा 1,00,000 तुलसी चढाउने विधि र गोलोक धाम प्राप्तिको यो परम पावन र अनन्त फल सविस्तार वर्णन गर्नुभयो। हे ऋषिहरू, यो 22 अध्याय पुरुषोत्तम मासको त्यो कल्प वृक्ष हो जसले साधकलाई आफ्नो जीवन कसरी मर्यादित र शुद्ध राख्ने भन्ने कुरा सिकाउँदछ। राजा दृढधनुभाले यी सबै नियमहरू सुनेर आफ्नो जीवनमा पूर्ण रूपमा उतार्ने दृढ संकल्प गरे। अब यसपछि यस पवित्र महिनाको व्रतको उद्यापन कसरी गर्नुपर्छ, व्रतको समाप्तिमा कस्तो दान दक्षिणा दिनुपर्दछ र राजा दृढधनुभाले अगाडि के कस्ता महान कार्यहरू गरे, यो सम्पूर्ण अलौकिक र कल्याणकारी वृत्तान्त अब आगामी 23 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तार पूर्वक वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढधनुभा वाल्मीकि संवादे पुरुषोत्तम मास व्रत हारणी एम वर्जित वस्तु शालिग्राम पूजन महात्म्य वर्णन नाम द्वाविशम तीतमो अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: को सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
0: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: Together, we deliver.

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम राष्ट्रको
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह। व्यावसायिक सन्देशहरूपछि कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। आदरणीय श्रोता, यस कार्यक्रम भजन प्रवाहमा यहाँ अहिले सुन्दै हुनुहुन्छ केही सुमधुर भजनहरू।

अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह।

0: जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
1: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
2: सम्पर्क 98 0 18 30 0 0 7।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैंभरि।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
3: 9832445 8। अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह। कार्यक्रम भजन प्रवाहमा आदरणीय श्रोता, यहाँ अहिले सुन्दै हुनुहुन्छ केही सुमधुर भजनहरू।

कार्यक्रम भजन प्रभाको समय आजको लागि पूरा हुन लागेको छ। यस कार्यक्रमबाट म सभ्यता तिवारी बिदा हुन्छु। हवस् त, नमस्कार। यहाँको आजको दिन शुभ रहोस्।

आदरणीय श्रोता एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: एफएम अध्यात्म ज्योति को अब को प्रस्तुति कार्यक्रम शुभ प्रभात।
1: नमस्कार आदरणीय श्रोता, कार्यक्रम शुभ प्रभातमा यहाँलाई स्वागत छ। अबको करिब करिब एक घण्टा म प्रस्तोता युवेन्द्र यो कार्यक्रममा यहाँलाई केही सुमधुर भजनहरू सुनाउनेछु।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात।
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र कार्यक्रममा सुमधुर भजन सुन्दै हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात एफएम अध्यात्म ज्योति 104.8। इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
5: सिल्भर प्यालेस।

0: बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थो बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411, 9808688।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात।
1: आदरणीय श्रोता, अहिले यहाँ सुमधुर भजनहरू कार्यक्रम शुभ प्रभातमा सुन्दै हुनुहुन्छ।

आधुनिक श्रोत सुन्दै हुनुहुन्छ कार्यक्रम सुप्रभात र यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 8:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात।
1: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र कार्यक्रममा सुमधुर भजनको क्रममा हुनुहुन्छ।

गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
1: सम्पर्क नम्बर
2: 9841470164,
1: 9032345054,
2: 9549528781।
3: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात।
1: आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र कार्यक्रममा सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ।

हवस्त आदरणीय श्रोता, प्रस्तुति भजनका साथसाथै कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय। कार्यक्रमबाट प्रस्तुता म युवेन्द्र बिदा माग्दछु। नमस्कार।

श्रोता, यहाँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
1: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
0: त्यसैले
1: शुद्धता नै खोजौं।
2: जेजे ज्वेलर्स
3: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
5: सम्पर्क नम्बर 5320411 9820076888।
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर लैक्स 16 प्राकृतिक तत्व को संयोजन ले बनेको यो लैक्सेटिव ग्रैन्युल्स ले अब मेरो पेटलाई सहज बनाएको छ। बिहान को शुरुआत हल्का महसूस सँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर लैक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्त को लागि। मेक योर डे हैप्पी एंड जॉयफुल पेट स्वस्थ जीवन सरल। एसआर लैक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9808030007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
5: सम्पर्क नम्बर
4: 9841470164
5: 9032345
4: 9849528781।
6: FM अध्यात्म ज्योति शान्ति वे।

0: Jordi.
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: FM is a 104.8 megahertz. Yeah, I'm eight. Yeah, for phone now. Hey, is it me fit? Me fit, man. Me fit, man. Me fit. Me fit.
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: पावेल सुचेपाक
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
6: सम्पर्क नम्बर 5320411 98026788
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान
7: Barcelona.

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Flashback.
1: Barcelona.
2: FM Eje 104.2.
3: सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
6: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
7: ल लिनुहोस्
6: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
7: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
6: स्वाद मात्र होइन प्रेम पस्कने

राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैं भरी। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक यो डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: 104.8.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिल्यै जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
7: सम्पर्क नम्बर 5320411 98026788
5: जेजे ज्वेलर्स शुद्धताको पहिचान
8: One oh four eight.

0: 1048.
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र सोरुम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जीको चौक काठमाडौँ
5: टुगेदर वी डेलिभर

104.8.

0: 1048.
1: सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यु रोड एवं प्युखा न्यु रोड होलसेल तथा रिटेल सेवा।
2: मेरो सासु आमा गाउँबाट आउनु भएको खाना खान पटक्कै नमान्ने जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने हुन पनि हो खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु तर जब मैले जयश्रीको शुभ लगन र माइतीघर चामल प्रयोग गर्न थाले घरमा कसैलाई पनि खाना खान घरै गर्नु पर्दैन
3: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक शुभ लगन र माइतीघर चामल स्वाद र सन्तुष्टिको लागि
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
4: टुगेदर वी डेलिभर।

0: दादी गोल्ड प्यालेस
1: महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर लैक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे हैप्पी एंड जॉयफुल पेट स्वस्थ जीवन सरल एसआर लैक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

आदरणीय श्रोता सुन रहनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

1048. Stay

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट, धर्मपथ न्यू रोड काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि, फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411 98026788।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
9: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
10: जाडो भएपछि लगाउनु परेन त?
9: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
10: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
9: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
11: One oh four eight.

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: One oh four eight.

0: 1048.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस
3: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै
4: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर लङ ग्रेन भान्साघर बासमती चामल भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि
5: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

1048.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

104.8.

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: Together, we deliver.

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422-0384-1534।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले

0: נדאו נדאו
1: אאוט אאוט שרשט טיילרינג
0: יא בייבי

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्भर स्टेट, धर्मपथ न्यू रोड काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि, फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

0: 1048.
1: We'll be right back.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: ओल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 98 MHz.
1: FMAJ 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: FM अध्यात्म ज्योति 104.8 MHz
1: FMAJ 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि, त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि, फोन नम्बर 4227345423355।
2: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: एफएम एजे 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस
2: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: down.
1: Out, out. Trash to tailoring.
0: Yeah, baby, yeah.
2: Silver State, सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
3: Silver State, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
2: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि। फोन नम्बर 4227545356।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नु

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
8: सम्पर्क नम्बर 5320411 98026788
9: जे जे ज्वेलर्स शुद्धताको पहिचान

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सबैतिर हडबड, कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याएकी?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33

0: अत्यावश्यक चाँदी का सामान विक्रेता सिल्वर स्टेट सम्पर्क
1: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33
2: फार्म हाउस कमतानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली
3: सम्पर्क नम्बर
2: 9841470161
3: 9032445 54
2: 9849 5287

104.8.

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौ जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि सम्पर्क नम्बर 5320411 98020 76888
5: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: थाहा कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे SR Lax। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो लैक्सेटिव ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9032445 54,
5: 9829 5287।

1048.

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वि डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
4: जाडो भएपछि लगाउनु परेन त?
3: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
4: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
3: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411 98026788।
5: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र सोरुम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

0: गोल्ड प्यालेस शुक्लपथ न्यू रोड काठमाडौँ फोन नम्बर 42 43 736
1: श्रेष्ठ टेलरिङ
2: चिर परिचित यहाँ श्रेष्ठ टेलरिङ
3: क्याप्टेन रेग्मीज फार्म हाउस
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्गानिक खानाका परिकारहरू
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
4: सम्पर्क नम्बर
3: 9141470161
4: 9032454
3: 9049528781
5: FM अध्यात्म ज्योति 104.8

0: Jyoti.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

FM अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार, स्वागत, अभिवादन कार्यक्रम भक्ति संध्यामा। साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति संगीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वि डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।

0: बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थ बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थ बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थ बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थ बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411, 9802076888।
5: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले साँझको 7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर,
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9808-30007।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
9: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
10: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
11: सम्पर्क नम्बर 5320411, 9802076888।
7: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
12: क्याप्टेन रेग्मीज फार्म हाउस।
13: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
12: क्याप्टेन रेग्मीज फार्म हाउस।
13: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
12: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
13: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
12: सेमिनार गोष्ठीका लागि उपयुक्त
13: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
12: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
13: सम्पर्क नम्बर
12: 9141470164,
13: 9032454,
12: 9849528781।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, साँझको 8 बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला 8 बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आदरणीय श्रोता यहाँहरु अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 22 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गतको 22 अध्याय।

सुतजी आज्ञा गर्नुहुन्छ, हे परम पावन भगवत भक्तिमा लीन वेद वेदाङ्गका अद्वितीय ज्ञाता त्रिकालदर्शी र नमिषारण्यको यस पवित्र शान्त एवं दिव्य तपोभूमिमा हजारौं वर्षसम्म चलिरहेको यस महान ज्ञान यज्ञको अनुष्ठानमा दीक्षित हुनुभएका शौनक आदि ऋषिगणहरू, हजुरहरूले अघिल्लो 21 अध्यायमा भगवान श्रीहरि नारायणको मुखार विन्दबाट निस्किएको त्यो परम गोपनीय अलौकिक र ब्रह्माण्डकै सबैभन्दा शक्तिशाली श्री पुरुषोत्तम मास व्रतको अन्तर्गत गरिने मूर्तिको प्राण प्रतिष्ठाको विधि श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी धातुको जड मूर्तिमा वेद र शास्त्रका मन्त्रहरूद्वारा साक्षात चेतना र प्राणको संचार गराइन्छ र कसरी आसन पाद्य आचमन पञ्चामृत स्नान वस्त्र यज्ञ पवित्र चन्दन अक्षता र 24 महामन्त्रद्वारा अङ्ग पूजा सम्पन्न गरिन्छ। अब यस 22 अध्यायमा कथाले एउटा अत्यन्तै महत्वपूर्ण व्यवहारिक र साधकका लागि अनिवार्य मार्ग निर्देशन गर्ने क्षेत्रमा प्रवेश गर्दछ। कुनै पनि व्रतको सफलता केवल पूजा आराधनाले मात्र हुँदैन, बरु त्यस व्रतको अवधिभरि साधकले ग्रहण गर्ने आहार, उसको आहारको शुद्धि, उसको मानसिक व्यवहार र वाचिक संयममा भर पर्दछ। शास्त्रमा भनिएको छ कि जस्तो अन्न खाइन्छ त्यस्तै मन बन्दछ। तसर्थ यस अध्यायमा महाप्रतापी राजा दृढधनवाको जिज्ञासालाई मेटाउँदै साक्षात महर्षि वाल्मीकिले पुरुषोत्तम मासको व्रत बस्ने मानिसका लागि कुन कुन खाद्य पदार्थहरू ग्रहण गर्न योग्य छन्, कुन कुन वस्तुहरू पूर्ण रूपमा वर्जित र त्याज्य छन्, अन्न कसरी दूषित हुन्छ र यस व्रतको पालन गर्दा कस्तो महाफल प्राप्त हुन्छ भन्ने विषयमा विस्तृत र संक्षेप दुवै रूपमा प्रकाश पार्नुहुनेछ। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता, चिन्ता, मानसिक आकुल व्याकुलता र विचारहरूलाई त्यागेर एकाग्र चित्त भई भक्ति रसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्। भगवान नारायण अगाडि भन्नुहुन्छ, हे मुनि श्रेष्ठ देवर्षि नारद, जब महर्षि वाल्मीकिले राजा दृढधनवालाई भगवानको दिव्य 16 पूजाको रहस्य बुझाउनुभयो, तब राजाको मनमा व्रतलाई पूर्ण रूपले निर्दोष र सफल बनाउने इच्छा जागृत भयो। राजा दृढधनवाले आफ्ना दुवै हात जोडेर परम पूजनीय र तपस्याका खजाना महर्षि वाल्मीकिको चरण कमलमा पुनः दण्डवत प्रणाम गरे र अत्यन्तै विनम्र भावले आफ्नो संशय प्रकट गर्दै सोध्न लागे। राजाले भने, हे तपोधन, हे त्रिकालदर्शी महर्षि, हजुरको कृपाले मैले भगवानको प्राण प्रतिष्ठा र अङ्ग पूजाको परम गोपनीय विधि त बुझे, तर हे मुनि, मनुष्यको शरीर र उसको मन आहारमा आश्रित हुन्छ। आहार अशुद्ध भयो भने पूजाको सम्पूर्ण फल नष्ट हुन्छ भने शास्त्रमा बताइएको छ। तसर्थ कृपा गरेर मलाई यो बताइदिनुहोस् कि यस परम पावन पुरुषोत्तम मासको व्रत गर्ने साधकले महिनाभरि कस्तो प्रकारको भोजन गर्नुपर्दछ र कुन कुन पदार्थको भोजन भुलेर पनि गर्नु हुँदैन। हे दयालु महर्षि, मलाई यी सबै नियमहरू पूर्ण रूपमा नियमपूर्वक र विस्तारका साथ भनिदिनुहोस्, ताकि यो व्रत गर्दा कतैबाट पनि कुनै त्रुटि हुन नपाओस्। राजा दृढधनवाको यस्तो धर्ममय र विवेकपूर्ण प्रश्न सुनेर महर्षि वाल्मीकि अत्यन्तै प्रसन्न हुनुभयो। उहाँले राजाको पिठ्यूमा धा मार्दै मधुर बाणीले भन्नुभयो, हे राजन दृढधनवा, तिमीले अत्यन्तै सुन्दर प्रश्न सोधेका छौ। पुरुषोत्तम मासको व्रतमा आहारको नियम सबैभन्दा कडा र पवित्र मानिन्छ। शास्त्रमा पुरुषोत्तम मासका लागि जे जस्ता नियमहरू र आहारको व्यवस्था गरिएको छ, ती सबै नियम म तिमीलाई संक्षेप र स्पष्ट रूपमा सुनाउँछु, तिमी अत्यन्त एकाग्र चित्त भएर सुन। हे महाराज, यस पवित्र महिनामा व्रत बस्ने मनुष्यले आफ्नो शरीर र आत्मालाई पूर्ण रूपमा पवित्र बनाएर मात्रै भोजन ग्रहण गर्नुपर्छ। पुरुषोत्तम मासमा साधकका लागि शास्त्रले स्वीकार गरेका र भक्षण गर्न योग्य मानिएका पवित्र पदार्थहरू यस प्रकारका छन्। सबैभन्दा पहिले अन्नहरूमा गहुँ र चामललाई सर्वश्रेष्ठ मानिएको छ।
यसका साथै मिठाई वा गुलियोको लागि मिश्रीको प्रयोग गर्नुपर्दछ। दाल र गेडागुडीहरूमा केवल मुगी र जौलाई मात्रै शुद्ध मानिएको छ। त्यसै गरी तिल, मटर, हरियो अदुवा र विभिन्न प्रकारका सात्विक साग सब्जी वा सागहरू ग्रहण गर्न सकिन्छ। फलफूल र तरकारीहरूमा काँक्रो, पाकेको केरा र पाकेको आँप खान योग्य हुन्छन्। मसला र औषधीय गुण भएका वस्तुहरूमा हर्रो, पिपला, जिरा, सुठो र अमिलोको लागि इमली प्रयोग गर्न सकिन्छ। मुख शुद्धिका लागि सुपारी र सुकुमेल अर्थात् इलाइची उत्तम मानिएका छन्। स्वास्थ्यवर्धक अमृत तत्त्व अमलाको सेवन अत्यन्तै कल्याणकारी मानिएको छ। दुधबाट बन्ने पदार्थहरूमा दही, गाईको शुद्ध घिउ र नौनी अर्थात् मखनलाई परम पवित्र र सात्विक आहारको रूपमा लिनुपर्दछ। तर हे राजन, यी सबै खाद्य पदार्थ ग्रहण गर्दा एउटा परम मुख्य र अनिवार्य नियम छ जसलाई साधकले सधैँ ध्यानमा राख्नुपर्दछ। यी जति पनि भोजनका सामग्रीहरू बताइएका छन् ती सबै सामग्रीहरू पूर्ण रूपमा तेल बिना पकाइएका हुनुपर्छ। यस पवित्र महिनामा कुनै पनि प्रकारको वनस्पति वा तोरीको तेलमा पकाइएको भोजन पूर्ण रूपमा निषेध गरिएको छ। केवल घिउमा वा पानीमा उमालेर बनाइएका सात्विक भोजन मात्र साधकका लागि अमृत समान मानिएका छन्। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे महाराज, अब म तिमीलाई ती वस्तुहरूको बारेमा बताउँछु जसलाई पुरुषोत्तम मासमा भुलेर पनि छुन वा खानु हुँदैन। यदि कसैले यी वर्जित वस्तुहरूको सेवन गर्दछ भने उसको व्रत तत्क्षणै भङ्ग हुन्छ र उसले घोर नर्कको भागी हुनुपर्छ। हे राजन, यस महिनामा सबै प्रकारका आमिष अर्थात् माछा र मासु आदि पदार्थहरू पूर्ण रूपमा वर्जित छन्। मासुको सेवन त कलि जस्ता घोर पापको कारक हो। फलहरूमा बयरको सेवन यस महिनामा निषेध गरिएको छ। मसला वा तरकारीमा रायो वा तोरीको प्रयोग गर्नु हुँदैन किनकि यसले शरीरमा तामसी ऊर्जा बढाउँछ। मदिरा, गाँजा, भाङ, सुर्ती, तम्बाखु यस्ता सम्पूर्ण नसालु पदार्थहरू पूर्ण रूपमा त्याग्नु पर्दछ। अन्नहरूमा मुगी बाहेकका अन्य सबै प्रकारका दालहरू जस्तै मास, रहर, चना, मसुरो यस महिना खानु हुँदैन किनकि यी दालहरूले शरीरमा विकार उत्पन्न गराउँछन्। भोजन पकाउन वा शरीरमा लगाउनको लागि तिलको तेलको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ। हे महाराज दृढ धनुवा, आहारको भौतिक रूपमा मात्र शुद्ध भएर पुग्दैन, अन्नको सूक्ष्म ऊर्जा पनि शुद्ध हुनुपर्छ। शास्त्रका अनुसार यस महिनामा चार प्रकारका दोषहरूबाट युक्त भएका अन्नहरूलाई पूर्ण रूपमा त्यागिदिनुपर्छ। पहिलो, फलामबाट दूषित अन्न। फलामको भाँडामा पकाइएको वा फलामको छुरी चक्कुले काटेर अशुद्ध पारिएको भोजन यस महिना ग्रहण गर्नुहुँदैन। फलामले अन्नको सात्विक गुणलाई नष्ट गरिदिन्छ। दोस्रो, भावबाट दूषित अन्न। भोजन पकाउने मानिसको मनमा क्रोध, लोभ, ईर्ष्या, चिन्ता वा नराम्रो भावना छ भने त्यस्तो मानिसको हातबाट पाकेको भोजन भावबाट दूषित हुन्छ। त्यस्तो अन्न खाँदा साधकको बुद्धि पनि भ्रष्ट हुन्छ। तेस्रो, क्रियाबाट दूषित अन्न। जुन भोजन सफा तरिकाले पकाइएको छैन, बासी छ, भुइँमा खसेको छ वा जसमा झिङ्गा, कपाल वा फोहोर परेको छ त्यस्तो अन्न क्रियाबाट दूषित मानिन्छ। त्यस्तो अन्न पूर्ण रूपमा त्याज्य छ। त्यस्तै चौथौ, शब्दबाट दूषित अन्न। भोजन पकाउँदा वा खाँदा यदि कुनै गाली गलोच भइरहेको छ, नराम्रा शब्दहरू बोलिएका छन् वा रुवावासी वा चिच्चावट भइरहेको छ भने त्यस्ता नराम्रा शब्दहरूको कम्पन अन्नमा प्रवेश गर्दछ र अन्न शब्दबाट दूषित बन्दछ। तसर्थ हे राजन, पुरुषोत्तम मासमा साधकले यी चारै प्रकारका दोषहरूबाट मुक्त भएको परम पवित्र शान्त वातावरणमा भगवत नाम जप गर्दै बनाइएको सात्विक अन्न मात्रै ग्रहण गर्नुपर्दछ। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे चक्रवर्ती राजा, आहारको शुद्धि जतिकै महत्त्व मनुष्यको वाणी र विचारको शुद्धिको पनि छ। यदि कुनै मानिसले दिनभरि भोकै बसेर व्रत गर्दछ तर आफ्नो मुखबाट अरूको निन्दा र अपमान गर्दछ भने उसको त्यो व्रत केवल एउटा ढोङ मात्रै बन्दछ र त्यसको कुनै पुण्य मिल्दैन।
तसर्थ पुरुषोत्तम मासको अवधिभरि मनुष्यले आफ्नो वाणीमा पूर्ण नियन्त्रण राख्नु पर्दछ। साधकले भुलेर पनि साक्षात सृष्टि सञ्चालक देवताहरूको निन्दा गर्नु हुँदैन। परम पवित्र र ज्ञानका भण्डार वेदहरूको कतै पनि उपहास वा निन्दा गर्नु हुँदैन। समाजलाई धर्मको बाटो देखाउने सत्यवादी ब्राह्मणहरू, आध्यात्मिक मार्गका दर्शक गुरूहरू र साक्षात सर्वमय गाई अर्थात गौमाताको निन्दा कहिले पनि गर्नु हुँदैन। आफ्नो साथमा व्रत बसिरहेका अन्य व्रत गर्ने मानिसहरूको, समाजका समस्त स्त्री अर्थात महिला जातिको, देशको रक्षा गर्ने राजाको र ईश्वरको ध्यानमा लीन भएका महात्माहरूको निन्दा भुलेर पनि गर्नु हुँदैन। महिलाहरूको अपमान गर्नु वा उनीहरूको निन्दा गर्नु त साक्षात जगत जननी लक्ष्मी र राधाजीको अपमान गर्नु सरह हो। तसर्थ कसैको पनि कुभलो नसोची, कसैको पनि चित्त नदुखाई, आफ्नो शक्ति र सामर्थ्य अनुसार केवल भगवान श्री विष्णुको परम प्रीति र प्रसन्नताका लागि यो महाव्रत गर्नुपर्दछ। वाणीमा केवल हरे कृष्ण हरे रामको मधुर संकीर्तन मात्रै गुन्जिरहनुपर्छ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, तिम्रो मनमा यो संशय उठ्न सक्दछ कि यदि कोही मानिस वृद्ध छ, बिरामी छ वा शारीरिक रूपमा अत्यन्त कमजोर छ भने उसले यो कडा व्रत कसरी गर्ने? शास्त्र अत्यन्तै दयालु छ। भगवान पुरुषोत्तम त केवल भावको भोको हुनुहुन्छ। तसर्थ मनुष्यले आफ्नो शारीरिक क्षमता अनुसार यो व्रतका विभिन्न विकल्पहरू अपनाउन सक्दछन्। तर मुख्य उद्देश्य यो हुनुपर्छ कि कुनै पनि हालतमा व्रतको नियम भङ्ग हुनुहुँदैन। यदि साधकको शरीर बलियो छ र उसमा दृढ इच्छा शक्ति छ भने उसले केही पनि नखाई पूर्ण रूपमा निराहार बसेर पुरुषोत्तम मासको व्रत गर्नुपर्दछ। निराहार व्रतलाई सबैभन्दा उत्तम र उच्च कोटिको मानिएको छ। तर यदि कुनै कारणवश साधक निराहार बस्न सक्दैन, उसको शरीरले धान्न सक्दैन भने शास्त्रले उसलाई दोस्रो विकल्प दिएको छ। उसले केवल गाईको शुद्ध घिउ पिएर वा कसैसँग मागेको शुद्ध दूध पिएर व्रत बस्न सक्दछ। मागेको दूधको अर्थ यो हो कि जसमा आफ्नो कमाइ वा अहंकारको भावना नहोस्, केवल भिक्षा स्वरूप प्राप्त भएको दूध होस्। यदि दूध र घिउले मात्र पनि शरीर चल्न सक्दैन र साधक कमजोर महसुस गर्दछ भने उसले आफ्नो शक्ति र सुविधा अनुसार पवित्र फलफूलहरूको सेवन गरेर अर्थात फलाहार गरेर यो व्रत पूरा गर्न सक्दछ। फलहरूमा केरा, आँप वा काँक्रो जस्ता सात्विक फलहरू खान सकिन्छ। हे राजन, जो बुद्धिमान पुरुष छन् उनीहरूले आफ्नो शरीरको अवस्थालाई विचार गरेर जसरी हुन्छ व्रतको नियम भङ्ग नहुने गरी यी विकल्पहरू मध्ये कुनै एकको चयन गरेर व्रतको प्रतिष्ठा जोगाउनु पर्दछ। महर्षि वाल्मीकि व्रतको व्यापकता र यसको अनिवार्यतालाई प्रकाश पार्दै भन्नुहुन्छ, हे महाराज दीर्ण धनवा, यो जुन आहार विचार बाणी र वस्त्रको नियम मैले तिमीलाई पुरुषोत्तम मासको लागि बताएको छु, यो नियम केवल यसै महिनामा मात्र सीमित छैन। यदि कुनै साधकले वर्षका अन्य दुईवटा पवित्र महिनाहरू अर्थात् कार्तिक महिना अथवा माघ महिनामा पनि कुनै व्रत बस्दछ भने उसले अनिवार्य रूपमा यी सबै नियमहरूको अक्षरश पालन गर्नुपर्दछ। शास्त्रको यो अकाट्य सत्य हो कि यदि कुनै मनुष्यले नियम बिना आहारको शुद्धि नगरी र वाणीको संयम नराखी जतिसुकै ठूलो व्रत वा तपस्या गरे पनि उसले त्यस व्रतको वास्तविक आध्यात्मिक र भौतिक फल कहिले पनि प्राप्त गर्न सक्दैन। नियम बिनाको व्रत केवल शरीरलाई दुःख दिने एउटा व्यर्थको क्रिया मात्र बन्दछ। तसर्थ फल प्राप्तिका लागि नियमको पालन गर्नु अनिवार्य हुन्छ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, अब म तिमीलाई यस पुरुषोत्तम मासमा गरिने एउटा यस्तो महापूजाको बारेमा बताउँछु जसको अनुष्ठान मात्रले मनुष्यका सात जन्मका ठूला ठूला पापहरू पनि क्षणभरमै जलेर खरानी हुन्छन्। यस पवित्र महिनामा साधकले आफ्नो घरमा साक्षात नारायणको स्वरूप मानिने शालिग्राम शिलाको अगाडि बसेर पूर्ण भक्तिभावका साथ कुल 1,00,000 तुलसीका पवित्र पातहरूद्वारा 1,00,000 तुलसी दलबाट शालिग्राम भगवानको महापूजन गर्नुपर्छ। प्रत्येक तुलसीको पात शालिग्राममा अर्पण गर्दा ओम नमो भगवते वासुदेवाय अथवा ओम पुरुषोत्तमाय नमः मन्त्रको उच्चारण गर्नुपर्दछ।
तुलसी माता भगवान श्रीहरिको प्राण भन्दा पनि प्यारी हुनुहुन्छ। जब पुरुषोत्तम मास जस्तो दिव्य महिनामा साक्षात शालिग्रामको माथि 1,00,000 तुलसीका दलहरू समर्पण गरिन्छ तब त्यसबाट उत्पन्न हुने पुण्यको गणना साक्षात ब्रह्माजीले पनि गर्न सक्नुहुन्न। त्यो पुण्य पूर्ण रूपमा अनन्त छ र अक्षय हुन्छ। त्यो मनुष्य साक्षात विष्णु रूप बन्दछ। महर्षि वाल्मीकि यस व्रतको अन्तिम र परम अलौकिक फलको वर्णन गर्दै भाव विहोल हुनुहुन्छ र भन्नुहुन्छ, हे महाराज दृढधनुभा, पुरुषोत्तम मासको यो व्रत यति धेरै शक्तिशाली र महिमामय छ कि जो मनुष्य यस महात्मामा बताएको विधि र नियम अनुसार निष्काम भावले यो व्रत सम्पादन गर्दछ उसको तेज ब्रह्माण्डभरि फैलिन्छ। हे राजन, यस पृथ्वी लोकमा अनेकौं राजाहरूले चक्रवर्ती साम्राज्य र स्वर्ग प्राप्तिका लागि सयौं अश्वमेध यज्ञ गर्दछन्, तर म तिमीलाई सत्य भन्दछु कि यो पुरुषोत्तम मासको एउटै व्रत संसारका ती सबै 100 यज्ञ भन्दा पनि शक्तिशाली छ। 100 यज्ञहरू गर्नाले मनुष्यले केवल केही समयका लागि स्वर्ग लोकको सुख त प्राप्त गर्दछ, तर जब उसको पुण्य समाप्त हुन्छ उसले पुनः यस मर्त्यलोकको दुखद संसारमा जन्म लिनु पर्दछ। तर जो मनुष्य पुरुषोत्तम मासको यो पावन व्रत गर्दछ उसलाई कहिले पनि नाश नहुने साक्षात श्रीकृष्णको परम धाम अर्थात गोलोक धाम प्राप्त हुन्छ, जहाँ पुगेपछि मनुष्य कहिले पनि संसारको जन्म मरणको चक्रमा फर्केर आउनु पर्दैन। हे महाराज, यो ब्रह्माण्डको सबैभन्दा ठूलो रहस्य सुन। यस समस्त पृथ्वी मण्डलमा जति पनि पवित्र तीर्थहरू छन्, जस्तै प्रयाग, काशी, मथुरा, जगन्नाथपुरी, बद्रीनाथ र जति पनि सिद्ध क्षेत्रहरू छन्, ती सबै तीर्थ र क्षेत्रहरू पुरुषोत्तम मासको व्रत गर्ने त्यस परम पवित्र साधकको शरीरभित्रै आएर बास गर्दछन्। उसको दर्शन मात्रले अन्य मानिसहरू पवित्र बन्दछन्। उसको शरीर साक्षात गतिशील महातीर्थ बन्दछ। आदरणीय श्रोता सुधजी भन्नुहुन्छ, हे नैमिषारण्यका सौनक आदि ऋषिगण, साक्षात भगवान नारायणले देवर्षि नारदलाई र महर्षि वाल्मीकिले राजा दृढधनुभालाई पुरुषोत्तम मासको बेला खानुपर्ने गहुँ, चामल र घिउ जस्ता पवित्र वस्तुहरू, वर्जित गरिएका मासु, मदिरा र तेल जस्ता तामसी पदार्थहरू, अन्नका 4 दोषहरू, वाणीको संयम, शारीरिक अवस्था अनुसार विकल्पहरू, शालिग्राममा 1,00,000 तुलसी चढाउने विधि र गोलोक धाम प्राप्तिको यो परम पावन र अनन्त फल सविस्तार वर्णन गर्नुभयो। हे ऋषिहरू, यो 22 अध्याय पुरुषोत्तम मासको त्यो कल्प वृक्ष हो जसले साधकलाई आफ्नो जीवन कसरी मर्यादित र शुद्ध राख्ने भन्ने कुरा सिकाउँदछ। राजा दृढधनुभाले यी सबै नियमहरू सुनेर आफ्नो जीवनमा पूर्ण रूपमा उतार्ने दृढ संकल्प गरे। अब यसपछि यस पवित्र महिनाको व्रतको उद्यापन कसरी गर्नुपर्छ, व्रतको समाप्तिमा कस्तो दान दक्षिणा दिनुपर्दछ र राजा दृढधनुभाले अगाडि के कस्ता महान कार्यहरू गरे, यो सम्पूर्ण अलौकिक र कल्याणकारी वृत्तान्त अब आगामी 23 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तारपूर्वक वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढधनुभा वाल्मीकि संवादे पुरुषोत्तम मास व्रत हारणी एम वर्जित वस्तु शालिग्राम पूजन महात्म्य वर्णन नाम द्वाविशम तीतमो अध्याय सम्पूर्ण। जय श्रीमन नारायण। जय।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्साघर चामल स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: तपाईं अहिले सुनिरहनु भएको छ FM अध्यात्म ज्योति

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 9808030007।
6: क्याप्टेन रेग्मीज फार्म हाउस।
7: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस,
7: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
6: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
7: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
6: सेमिनार गोष्ठीका लागि उपयुक्त
7: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
7: सम्पर्क नम्बर
6: 9141470164,
7: 9032345054,
6: 9049528781।
8: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
9: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
8: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
10: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
11: सम्पर्क नम्बर 5320411, 9802076888।
8: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

आदरणीय श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रसारण में थियौं। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारण का यी कार्यक्रम का साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सम्पूर्ण सेवा यहीं पूरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ संगीत का साथ में यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

0: बिहान को 5 बजी सकेको छ। अब FM अध्यात्म ज्योति 104.8 मेगाहर्ज को नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालीबहानी असाके 1948, सृष्टितो गताब्दा 1955-88, 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, करेर गताब्दा 5127, नेपाल देशीय सम्बत 1146, विक्रम सम्बत 2083 साल, ज्येष्ठ महिनाको 25 गते सोमबार, तदनुसार जुन महिनाको 8 तारिक सन् 2026, अधिक ज्येष्ठ कृष्ण पक्ष, अष्टमी तिथि, पूर्व भाद्र नक्षत्र, विष्कम्ब एवं प्रीति आनन्दादि योग, बालब कर्ण मुसल योगा। आज चन्द्रमा कुम्भ राशिमा अवस्थित, श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:09 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनी कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल,

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
3: टुगेदर वी डेलिभर

आदरणीय श्रोता, आज हामी पवित्र श्री पुरुषोत्तम महिनाको 23 औं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गतको 23 औं अध्याय।

सुतजी भन्नुहुन्छ, हे परम ज्ञानी, भगवत कथाका अनुरागी र नैमिषारण्यको यस पावन तपोभूमिमा एकत्रित हुनुभएका शौनक आदि ऋषिगण, हजुरहरूले अघिल्लो 22 अध्यायमा महर्षि वाल्मीकिद्वारा राजा दृढधनुवालाई उपदेश गरिएको पुरुषोत्तम मास व्रतको अत्यन्तै कडा पवित्र र सात्विक आहार सम्बन्धी नियमहरूको वृत्तान्त श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी गहुँ, चामल, घिउ र 1,00,000 तुलसी दलद्वारा शालिग्रामको पूजन गर्नाले मनुष्यले गोलोक धाम प्राप्त गर्दछ र कसरी अभक्ष, भक्षण, निन्दा र तेलको प्रयोगले व्रत नष्ट हुन्छ। अब यस 23 अध्यायमा कथाले एउटा अझ बढी प्रकाशमय, कल्याणकारी र सर्वसाधारणका लागि अत्यन्तै सहज तर परम फलदायी धार्मिक कृत्यको क्षेत्रमा प्रवेश गर्दछ, जसलाई दीपदान भनिन्छ। अन्धकारलाई नष्ट गरेर ब्रह्माण्डलाई आलोकित पार्ने दीप बत्तीको दान पुरुषोत्तम मासमा गर्नाले कस्तो अलौकिक र आश्चर्यजनक फल प्राप्त हुन्छ भन्ने विषयमा यो अध्याय केन्द्रित छ। महर्षि वाल्मीकिले राजा दृढधनुवाको संशय निवारण गर्नका लागि एउटा अत्यन्त प्राचीन, रोचक र पापको सागरबाट मुक्ति दिलाउने इतिहासको वर्णन गर्नुहुनेछ। तसर्थ हजुरहरू आफ्ना सम्पूर्ण मानसिक चञ्चलतालाई त्यागेर हृदयमा साक्षात पुरुषोत्तम भगवानको ध्यान गर्दै यो परम पवित्र कथा श्रवण गर्नुहोस्। भगवान नारायण अगाडि भन्नुहुन्छ, हे मुनि श्रेष्ठ नारद, जब राजा दृढधनुवाले महर्षि वाल्मीकिको मुखारविन्दबाट व्रतका कठोर नियमहरू र गोलोक प्राप्तिको महाफल सुने, तब उनको हृदयमा भक्ति र जिज्ञासाको अर्को एउटा दियो बल्यो। उनले सोचे कि यस संसारमा धेरै यस्ता मानिसहरू पनि छन् जो शारीरिक रूपमा अत्यन्तै अशक्त छन्, जो कठोर नियमहरू पालन गर्न सक्दैनन् वा जो दरिद्र छन्। यस्ता मानिसहरूका लागि यो पुरुषोत्तम मास कसरी फलदायी हुन सक्छ र यस महिनामा गरिने दीपदानको कस्तो विशिष्ट महिमा छ, यो सम्झेर राजा दृढधनुवाले अत्यन्तै श्रद्धापूर्वक आफ्ना दुवै हात जोडे, महर्षिको चरण कमलमा शिर झुकाएर दण्डवत प्रणाम गरे र नम्र वाणीमा सोध्न लागे, हे मुनि श्रेष्ठ, हे ज्ञानका महासागर, हजुरको कृपाले मैले आहार र व्यवहारको नियम त विस्तार पूर्वक बुझे। अब मेरो मनमा यो जान्ने तीव्र इच्छा जागृत भएको छ कि यस परम पावन पुरुषोत्तम मासमा भगवान श्रीहरिको अगाडि दीपदान बत्ती बाल्ने वा दान गर्ने कार्य गर्नाले मनुष्यलाई कस्तो फल प्राप्त हुन्छ। हे दयालु गुरुदेव, कृपा गरेर ममाथि अनुग्रह गर्नुहोस् र यस दीपदानको सम्पूर्ण रहस्य मलाई विस्तार पूर्वक भनिदिनुहोस्। राजा दृढधनुवाको यस्तो लोक कल्याणकारी र भक्तिपूर्ण प्रश्न सुनेर महर्षि वाल्मीकिको हृदय हर्षले गदगद भयो। उहाँको अनुहारमा एउटा दिव्य मुस्कान छायो र उहाँले राजालाई आशीर्वाद दिँदै भन्नुभयो, हे प्रतापी राजन दृढधनुवा, तिमी धन्य छौ किनकि तिम्रो बुद्धि सधैँ भगवानको चरणमा र लोक कल्याणको मार्गमा लागिरहन्छ। पुरुषोत्तम मासमा दीपदानको जुन महिमा छ त्यो यति अलौकिक छ कि त्यसको श्रवण मात्रले पनि मानिसका अनेकौं जन्मका पापहरू नष्ट हुन्छन्। यस दीपदानको फल बुझाउनको लागि म तिमीलाई एउटा प्राचीन र परम आश्चर्यजनक इतिहास सुनाउँछु, तिमी ध्यान दिएर सुन। प्राचीन कालमा भाग्यनगर नामको एउटा अत्यन्त विशाल, समृद्ध र वैभवशाली राज्य थियो। त्यहाँ चित्रबाहु नामका एक परम प्रतापी राजा राज्य गर्दथे। राजा चित्रबाहु कुनै साधारण राजा थिएनन्। उनी सत्य प्रतिज्ञा भएका, आफूले बोलेको कुरा पूरा गर्ने, अत्यन्तै बुद्धिमान, रणभूमिमा शत्रुहरूलाई परास्त गर्ने शूरवीर, शत्रुहरूलाई पनि क्षमा गरिने क्षमाशील, संसारका समस्त धर्म र शास्त्रहरूको रहस्य जान्ने परम धर्मज्ञ, उच्चशील र चरित्र भएका
दिन दुखीहरू प्रति दयाले ओतप्रोत भएका र साक्षात पूजनीय भगवान श्री हरि विष्णुका अनन्य भक्त थिए। उनी आफ्नो प्रजालाई आफ्नै सन्तान जस्तै माया गर्दथे, जसका कारण उनको राज्यमा कहिले अनिकाल, महामारी वा दुःख हुँदैन थियो। महर्षि वाल्मीकि कथालाई अगाडि बढाउँदै भन्नुहुन्छ, हे राजन, एक दिनको कुरा हो, राजा चित्रबाहु आफ्नो राजदरबारमा मन्त्री र सभासदहरूका साथ राज्यका कार्यहरूमा व्यस्त थिए। त्यसै बेला धेरै टाढाको यात्रा गरेर आउनुभएका साक्षात तेजोमय सिद्ध योगी महर्षि अगस्त्यको उनको दरबारमा अचानक आगमन भयो। महर्षि अगस्त्यलाई टाढैबाट आउँदै गरेको देख्ने बित्तिकै राजा चित्रबाहु आफ्नो सिंहासनबाट जुरुक्क उठे र हतार हतार दौड़दै दरबारको ढोकासम्म पुगे। राजाले महर्षि अगस्त्यको पवित्र चरणमा साष्टाङ्ग दण्डवत प्रणाम गरे। त्यसपछि उनले ऋषि राजलाई आदरपूर्वक दरबारको भित्री भागमा ल्याएर उच्च आसनमा विराजमान गराए। राजाले शास्त्रोक्त विधि अनुसार महर्षिको पाद्य अर्घ र मधुपर्कद्वारा षोडशोपचार पूजा गरे। महर्षिको चरण पखालेको पानीलाई आफ्नो शिरमा चढाएर राजा धन्य भए। जब महर्षि अगस्त्य सुखपूर्वक आसनमा विराजमान हुनुभयो, तब राजा चित्रबाहु अत्यन्तै विनम्र र विनीत भावले उहाँको अगाडि भुइँमा बसेर हात जोडेर गदगद कण्ठले भन्न लागे, हे मुनिराज, हे त्रिकालदर्शी महात्मा, आज मेरो जीवन पूर्ण रूपमा सफल भएको छ। आज मेरो यो मानव चोला र यो राजदरबार धन्य भएको छ, जो हजुर जस्ता महान सिद्ध पुरुषहरूको चरण मेरो यस सेवकको घरमा पर्यो। हजुरको दर्शन मात्रले मेरा अनेकौं जन्मका पाप कर्महरू नष्ट भएका छन्। हे देव, म हजुरको दासु न दासु हुँ, मलाई आज्ञा गर्नुहोस्। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजन, महर्षि अगस्त्यको पूजन गरिसकेपछि राजा चित्रबाहुको मनमा एउटा पुरानो जिज्ञासा जागृत भयो, जसले उनलाई लामो समयदेखि अचम्म पारिरहेको थियो। उनले आफ्नो शिर झुकाए, दुवै हात जोडेर महर्षिको अगाडि अत्यन्तै विनम्रताका साथ आफ्नो मनको कुरा राखे। राजा चित्रबाहुले भने, हे महाराज, मेरो मनमा एउटा ठूलो संशय छ, जसको निवारण केवल हजुर जस्ता त्रिकालदर्शी महात्माले मात्र गर्न सक्नुहुन्छ। म जब मेरो जीवनलाई हेर्दछु, तब म आश्चर्यमा पर्दछु। मेरो यहाँ यति धेरै धन सम्पत्ति अथाय ऐश्वर्य साक्षात लक्ष्मीको बास कसरी भयो? मेरो यो राज्य पूर्ण रूपमा अकण्टक, शत्रुविहीन, बाधा अवरोध नभएको र शान्त कसरी भयो? र सबैभन्दा ठूलो कुरा, मलाई मन वचन र कर्मले मेरो सेवामा समर्पित रहने परम सुन्दरी, महाभाग्यशाली र धर्ममा दृढ निष्ठा भएकी यस्ती पतिव्रता स्त्री कसरी प्राप्त भइन्? मुनि, मलाई यो थाहा छैन कि मैले मेरो पूर्व जन्ममा त्यस्तो कुन चाहिँ महान र उत्तम सत्कार्य गरेको थिएँ, जसको फलस्वरूप मलाई यस जन्ममा यो सम्पूर्ण सुख प्राप्त भइरहेको छ। कृपा गरेर मेरो पूर्व जन्मको यो रहस्य मलाई बताइदिनुहोस्। राजा चित्रबाहुको यस्तो निष्कपट र धार्मिक प्रश्न सुनेर महर्षि अगस्त्यले आफ्ना दिव्य नेत्रहरू बन्द गर्नुभयो र योग बलद्वारा राजाको भूतकाल अर्थात पूर्व जन्मको घटनाहरूलाई हेर्न लाग्नुभयो। केही क्षणपछि उहाँले आफ्ना नेत्रहरू खोल्नुभयो र गम्भीर तर मधुर वाणीमा भन्नुभयो, हे राजन चित्रबाहु, तिमीले जे सोचिरहेका छौ सत्य त्योभन्दा धेरै फरक र आश्चर्यजनक छ। तिम्रो यो वर्तमान जीवन जति पवित्र र वैभवशाली छ, तिम्रो पूर्व जन्म त्योभन्दा बिल्कुल विपरीत अन्धकारमय र पापी थियो। म तिमीलाई तिम्रो पूर्व जन्मको सत्य चरित्र सुनाउँछु, सुन। पूर्व जन्ममा तिमी चमत्कारपुरी नामको एउटा सुन्दर र परम प्रसिद्ध नगरमा बस्थ्यौ। त्यस जन्ममा तिम्रो नाम मणिग्रीव थियो र तिमी जातिले शूद्र थियौ। तर हे राजन, त्यस जन्ममा तिमी अत्यन्तै नास्तिक, ईश्वर र वेदमा विश्वास नगर्ने, दुष्ट चरित्र भएका, अरूले गरेको उपकारलाई नमान्ने कृतघ्न र सधैँ अरूको कुबोलो सोच्ने खोटी बुद्धिका थियौ। तिमी दिन रात चोरी, डकैती, हिंसा र असत्य बोल्ने जस्ता घोर पाप कर्महरूमा लीन रहन्थ्यौ। तिम्रो मनमा न त धर्मप्रति कुनै श्रद्धा थियो, न त साधु सन्तहरूप्रति कुनै आदर नै थियो। तिमी पूर्ण रूपमा काम, क्रोध र लोभको वशमा परेका थियौ।
हे राजन, मणिग्रीवको रूपमा तिमीले यति धेरै पाप कर्महरू गर्यौ कि तिम्रो अत्याचारबाट तिम्रा आफ्नै दाजुभाइ, कुल कुटुम्ब र नाता गोताका मानिसहरू पूर्ण रूपमा आजित भए। अन्तत तिम्रो कुल र जातिका मानिसहरूले तिमीलाई आफ्नो समाज र परिवारबाट पूर्ण रूपमा बहिष्कृत गरिदिए। तिम्रो पाप कर्म र अपराधको कुरा जब नगरका राजासम्म पुग्यो, तब ती क्रोधी राजाले तिमीलाई कडा दण्ड दिँदै तिम्रो सर्वस्व धन र सम्पत्ति खोसेर लिए। राजाले खोसेर बाँकी रहेको जुन अलिकति धन थियो त्यसलाई तिम्रा रिसाएका जातिका मानिसहरूले आपसमा लुटेर लगे। यसरी क्षणभरमै तिमी सडकको भिखारी जस्तै बन्यौ। तिम्रो सम्पूर्ण धन नष्ट भएपछि तिमीलाई अत्यन्त ठूलो क्लेश, मानसिक पीड़ा र दारुण गरिबीको सामना गर्नु पर्यो। तिम्रो मन सधैँ उद्विग्न, चिन्तित र अशान्त रहन थाल्यो। तर हे महाराज, यस्तो घोर विपत्ति र विनाशको समयमा पनि एउटा ठूलो चमत्कार भयो। तिमी जुन यो वर्तमान समयकी रानी छिन्, उनी त्यस जन्ममा पनि तिमी धर्म पत्नी थिइन्। उनी मन, कर्म र बाणीले सधैँ पति सेवामा लीन रहने परम पतिव्रता, महाभाग्यशाली र धर्ममा अडिग रहने नारी थिइन्। तिम्रो धन नष्ट हुँदा, समाजले तिमीलाई थुक्दा र दाजुभाइले निकाल्दा पनि ती साध्वी स्त्रीले तिम्रो साथ कहिले छोडिनन्। उनी सुखमा मात्र होइन, दुःखको त्यो महासागरमा पनि तिम्रो छाया बनेर तिम्रो साथमै उभिरहिन्। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन चित्रबाहु, जब चमत्कार पुरीबाट तिमीलाई लखेटियो, तब तिमी त्यो अवस्थाबाट लज्जित र दुखी भएर आफ्नै पतिव्रता पत्नीका साथ एउटा घोर र निर्जन वनमा गएर बस्न थाल्यौ। त्यो वन यति भयानक थियो कि त्यहाँ दिउँसै पनि अन्धकार हुन्थ्यो र त्यो जंगल सधैँ हिंसक सिंह, बाघ, भालु र विषालु सर्पहरूले भरिएको हुन्थ्यो। त्यहाँ मानिसहरूको आवत जावत शून्य थियो। तिमीले